علامہ کے پرمنگ فاہیم کے آکل علامہ کے صاحب کلام کے حسن الوجو ہیں تمام الرجو ہیں ہمیں سلسلہ میں سلیخت مدام گنیم السکست ہے غریب الپرست ہے بلند المکان ہے زمین الزمان ہے تمیز التمام ہے رضو الندان ہے حریف العجیم ہے رضائق یقین ہے انیک الترنگ ہیں اپید ہیں اپنگ ہیں عجیج النواج ہیں گنیم الخراج ہیں نرکت سروپ ہیں ترمکت ببھوت ہیں پرپوگت پربا ہیں سجگت سدا ہیں سدیون سروپ ہیں اپیدی انوپ ہیں سمست اپراج ہیں سدا سرب ساج ہیں سمست السلام ہیں سدیول اکام ہیں نرباد سروپ ہیں اگاد ہیں انوپ ہیں او انگ آد روپے اناد سروپے انگی انامے ترپنگی درکامے تربرگن تربادے آگنجے آگادے سوبھنگ سرب پاگے سسربا انوراگی ترپوگت سروپ ہیں اچھج ہیں اشوت ہیں کنرکنگ پرناس ہیں پرتھیول پرواس ہیں نرکت پربا ہیں سدیون سدا ہیں بپوگت سروپ ہیں پرجگت انوپ ہیں نرکت سدا ہیں بپوگت پربا ہیں انوکت سروپ ہیں پرجگت انوپ ہیں چاچری شاند اپنگ ہیں انگ ہیں اپیک ہیں الیک ہیں اپرم ہیں اکرم ہیں اناد ہیں جگاد ہیں اجے ہیں ابے ہیں اپوت ہیں اتوت ہیں اناس ہیں اداس ہیں اتند ہیں ابند ہیں اپکت ہیں برکت ہیں اناش ہیں پرکاش ہیں نچنت ہیں سننت ہیں الیک ہیں ادیک ہیں الیک ہیں اپیک ہیں اٹا ہیں اگاہ ہیں اسمب ہے اگمب ہے انیل ہیں اناد ہیں انت ہیں سنت ہیں اجات ہیں آجاد ہیں چرپٹ شاندت و پرساد سربنگ ہنتا سربنگ گنتا سربنگ کھیاتا سربنگ گیاتا سربنگ ہرتا سربنگ کرتا سربنگ پرانگ سربنگ پرانگ سربنگ کرمنگ سربنگ ترمنگ سربنگ جگتا سربنگ مکتا رساول شاندت و پرساد نمو نرک ناسی سدیون پرکاسی اننگنگ سروپے اپنگنگ بے بھوتے پرماتھن پرماتھے سدا سرب ساتھے اگاد سروپے نرباد بے بھوتے اننگی انامے ترپنگی ترکامے نرپنگی سروپے سربنگی انوپے نہ پوتر نہ پتر نہ ستر نہ متر نہ تاتا نہ ماتا نہ جاتا نہ پاتا نرساکنگ سریک ہیں آمتو آمیک ہیں سدیون پربا ہیں اجے ہیں اجا ہیں بھگوتی شاند تو پرساد کہ ظاہر ظہور ہیں کہ حاضر حضور ہیں ہمیں سل سلام ہیں سمست الکلام ہیں کہ صاحب دماغ ہیں کہ حسن چراغ ہیں کہ کامل کریم ہیں کہ رازق رحیم ہیں کہ روزی دہند ہیں کہ رازق رہند ہیں کریم الکمال ہیں کہ حسن الجمال ہیں گنیم الخراج ہیں غریب النواج ہیں حریف الشکان ہیں حراس الفکان ہیں کلنکنگ پرناس ہیں سمست النواس ہیں اگنج الگنیم ہیں رضائق رحیم ہیں سمست الجبا ہیں کے صاحب کرا ہیں کے نرکنگ پرناس ہیں بحث النواس ہیں کے سرب الگون ہیں ہمیس الروان ہیں تمام التمیج ہیں سمست العزیز ہیں پرنگ پرم عیس ہیں سمست العدیس ہیں ادیس العلیخ ہیں ہمیس الاپیک ہیں زمین الزما ہیں امیک الاما ہیں کریم الکمال ہیں کہ جورت جمال ہیں کہ اچلنگ پرکاش ہیں کہ امتو سباس ہیں کہ عجب سروپ ہیں کہ امتو ببوت ہیں کہ امتو پسا ہیں کہ آتم پربا ہیں کہ اچلنگ انانگ ہے کہ امتو اپانگ ہے مدوبھار شاند تو پرساد منمن پرنام گنگن مدام اربر اگنج ہر نر پرپنج انگن پرنام منمن سلام ہر نر اکھنڈ بر نر امنڈ ان پب اناس منمن پرکاش گنگن پرنام جل تھل مدام ان شیج انگ آسن اپنگ اپما اپار گت مت ادار جل تھل امنڈ دس وس اپنڈ جل تھل مہنت دس وس بےنت ان پب اناس ترتر تراس اجان باہو ایک سدا ہو اوکار آد کتنی اناد کلکھنڈ خیال گربر اکال کر کر پرنام چت چرن نام ان شج گات آجج ن بات ان چنج گات ان رنج بات ان ٹٹ پنڈار ان ٹٹ اپار اڈیٹ دھرم آت ٹھیٹ کرم ان برن انت داتا مہنت ہر بول منا شند تو پرساد کرونال ہیں ارکال ہیں کھل کھنڈن ہیں مہمنڈن ہیں جگتیشور ہیں پرمیشور ہیں کل کارن ہیں سرب ابارن ہیں
त्रित के तरण है, जग के करण है, मन मान है, जग जान है, सर्वं पर है, सर्वं कर है, सर्वपाश है, सर्वनाश है, करुणा कर है, विश्वम्ब्र है, सर्वेश्वर है, जगतेश्वर है, ब्रह्मंडस है, खलखंडस है, परते पर है, करुणा कर है, अजपा जप है, अथपा थप है, अकृता कृत है, अमृतामृत है, अमृतामृत है, करुणाकृत है, अकृताकृत है, तरणी तृत है, अमृतेश्वर है, परमेश्वर है, अकृताकृत है, अमृतामृत है, अजबाकृत है, अमृतामृत है, नरनायक है, खलकायक है, विश्वम्ब्र है, करुणालय है, नृपनायक है, सर्वपायक है, भवभंजन है, अर्गंजन है, रिपतापन है, जप जापन है, अकलंकृत है, सर्वाकृत है, कर्ता कर है, हर्ता हर है, परमात्म है, सर्वात्म है, आत्म भस है, जस के जस है, भुजं प्रयात छंद, नमो सूरज सूरजे, नमो चंद्र चंद्रे, नमो राज राजे, नमो इंद्र इंद्रे, नमो अंधकारे, नमो तेज तेजे, नमो बृंद बृंदे, नमो बीज बीजे, नमो राजसंग ताम संग शांत रूपे, नमो परम ततंग अततंग स्वरूपे, नमो जोग जोगे, नमो ज्ञान ज्ञाने, नमो मंत्र मंत्रे, नमो ध्यान ध्याने, नमो युद्ध युद्धे, नमो ज्ञान ज्ञाने, नमो भोज भोजे, नमो पान पाने, नमो कलहकर्ता, नमो शांत रूपे, नमो इंद्र इंद्रे अनादंग विभूते, कलंकार रूपे अलंकार अलंके, नमो आस आसे, नमो बांक बंके, अभंगी स्वरूपे, अनंगी अनामे, त्रिभंगी त्रिकाले, अनंगी अकामे, एक अश्री छंद, अजय अलय अपय अभय अभू अजू, अनास अकाश, अगंज अपंज, अलख अपख, अकाल दयाल, अलेख अपेख, अनाम अकाम, अगा अढ़ा, अनाथे प्रमाथे, अजोनी अमोनी, न रागे न रंगे न रूपे न रेखे, अकर्मंग अपरमंग, अगंजे अलेखे, भुजंग प्रयात छंद, नमस्तुल प्रणामे, समस्तुल प्रणासे, अगंजुल अनामे, समस्तुल निवासे, नृकामंग विभूते, समस्तुल स्वरूपे, कुकर्मंग प्रणासी, सुकर्मंग विभूते, सदा सच्चिदानंद सतरंग प्रणासी, क्रीमलक निंदा, समस्तुल निवासी, अजायब विभूते, गजायब गनीमे, हरियं करियं क्रीमल रहीमे, चतर चक्रवर्ती चतर चक्र भुगते, स्वयं भव शुभंग सर्वदा सर्वजुगते, दुकालं प्रणासी दयालं स्वरूपे, सदा अंग संगे अपंगं विभूते, चतर चक्रवर्ती चतर चक्र भुगते, स्वयं भव शुभंग सर्वदा सर्वजुगते, दुकालं प्रणासी दयालं स्वरूपे, सदा अंग संगे अपंगं विभूते। वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतेह। एक ओंकार श्री वाहिगुरु जी की फतेह। पातशाही दसवीं तो प्रसाद सवैये, श्रावक सुध समूह सिधान के, देख फिरियो घर जोग जति के, सूर सुरार्दन सुध सुधा देख, संत समूह अनेक मति के, सारे ही देश को देख रहे हो मत, को न देखियत प्राणपति के, श्री भगवान की पाए कृपा होते, एक रति बिन एक रति के, माते मतंग जरे जर संग, अनूप उतंग सुरंग सुवारे, कोट तुरंग कुरंग से कूदत, पावन के गौन कौ जात निवारे, भारी पूजान के भूप पलि बेद, न्यावत सीस न जात बिचारे, एते भये तो कहाँ भये भूपत, अंत कौ नांगे ही पाए पधारे, जीत फिरै सब देश दिसान को, बांजत ढोल मृदंग नगारे, गुंजत गूढ़ गजान के सुंदर, हिंसत ही है राज हजारे, भूत भविख भवान के भूपत, कौन गने नहीं जात बिचारे, श्रीपत श्री भगवान भजे बेन, अंत कौ अंत के ताम सिधारे, तीर्थ नान दया दम दान, सो संजम नेम अनेक बसेख है, वेद पुराण कतेब कुरान, जमीन जमान सबान के पेख है, पौन आहार जति जत तार, सबै सो विचार हजारक देखै, श्री भगवान भजे बिन भूपत, एक रति बिन एक न लेखै, सुध सिपाहा दुरंत दुबाह, सो साज सना दुर्जान दलेंगे, भारी गुमान परे मन में कर, पर्वत पंख हले न हलेंगे, तोर अरीर मरूर मवासन, माते मतंगन मान मलेंगे, श्री पत श्री भगवान कृपा बिन, त्याग जहान निदान चलेंगे, वीर अपार बड़े बरयार, अब चारा सार की तार, पशैया तोरत देश मलिंद मवासन, माते गजान के मान मलैया, गाड़े गड़ान को तोड़न हार, सो बातन ही चख चार लवैया, साहिब श्री सब को सिर नायक, जाचक अनेक सो एक देवैया,
दानव देव हने दन साचर भूत भविख भवान जपेंगे जीव जिते जल मैं थल मैं पल ही पल मैं सब थाप थपेंगे पुन प्रतापन बाढ़ जैत धुन पापन के बहु पुंज खपेंगे साध समूह प्रसन्न फिरै जग सत्र सवै अव लोक चपेंगे मानव इंद्र गजेंद्र नरातप जौन त्रलोक को राज करेंगे कोट इश नानक जादिक दान अनेक सुअम्बर साज बरेंगे ब्रह्म महेश्वर बिसन सचिपत अंत फसे जम फास परेंगे जे नर श्री पत के प्रस है पग ते नर फिर न देह धरेंगे कहां पयो जो दो लोचन मूंद कह बैठ रहे हो बग ध्यान लगायो नहत फिरियो लिए सात समुन्द्रन लोक गयो पर लोक गवायो बास कियो बिख्यान सो बैठ कै से ही ऐसे सो बैस बितायो साच कहो सुन ले हो सबै जिन प्रेम कियो तिन ही प्रभ पायो काहू ले पाहन पूज तरयो सिर काहू ले लिंग गरे लटकायो काहू लख्यो हर अवाची दिशा मैं काहू पशा को शीस निवायो को बुतान को पूजत है पश को मिरतान को पूजन तायो कूर क्रिया उर्ज्यो सब ही जग श्री भगवान को भेद न पायो कूर क्रिया उर्ज्यो सब ही जग श्री भगवान को भेद न पायो वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह एक ओंकार श्री वाहिगुरु जी की फतेह पातशाही दसवीं कवियो बाच बेनती चौपाई हमरी करो हाथ दह रक्षा पूरन होए चेत की इच्छा तब चरणन मन रहे हमारा अपना जान करो प्रतपारा हमरे दुष्ट सबै तुम का वह आप हास दय मुहे बचा वह सुखी बसै मोरू परिवारा सेवक सिख सबै करतारा मोर अच्छा निज कर दय करिया सब बैरन को आज संगरिया पूरन होए हमारी आशा तोर भजन की रह प्यासा तुम्हें शाड कोई अवर न त्याऊ जो बर चाहू सो तुम ते पाऊ सेवक सिख हमारे तारिया है चुन चुन सत्र हमारे मारिया है आप हाथ दै मुझे उबरिया है मरण काल का त्रास निवरिया है हू जो सदा हमारे पच्छा श्री अस तुझ जो करे हो रक्षा राख ले हो मोहे राखन हारे साहिब संत सहाय प्यारे दीन बंद दुष्टन के हंता तुम हो पुरी चतुर्दश कंता काल पाए ब्रह्मा बपतरा काल पाए शिवजू अवतरा काल पाए कर विषण प्रकाशा सकल काल का किया तमाशा जवन काल जोगी शिव कियो वेद राज ब्रह्मा जू थियो जवन काल सब लोक सवारा नमस्कार है ताहे हमारा जवन काल सब जगत बनायो देव दायत जशन उपजायो आद अंत एक अवतारा सोई गुरु समझियो हमारा नमस्कार तिस ही को हमारी सकल प्रजा जिन आप सवारी सेवकन को सेव गुण सुख दियो सत्रन को पालमो बाद कियो काट काट के अंतर की जानत भले बुरे की पीर पछानत चीटी ते कुंचर असथूला सब पर कृपा दृष्ट कर फूला संतन दुख पाए ते दुखी सुख पाए साधन के सुखी एक एक की पीर पछाने काट काट के पट पट की जाने जब उदकर्क करा करतारा प्रजा तरत तब देह अपारा जब अकर्क करत हो कब हूं तुम मैं मिलत देह तर सब हूं जेते बदन श्रेष्ठ सब तारे आप अपनी बूझ उचारे तुम सब ही ते रहत निरालम जानत भेद भेद अर आलम निरंकार निर्बकार निरलंभ आद अनिल अनाद असंभ ताका मूड उचारत भेदा जाको पेवना पावत बेदा ताको कर पाहन अनुमानत महामूड काश भेद न जानत महादेव कौ कहत सदा सेव निरंकार का चीनत नह पेव आप अपने बुद्ध है जेती वर्णत भिन्न भिन्न तोहे तेती तुमरा लखा न जाए पसारा केह बिद सजा प्रथम संसारा एकै रूप अनूप स्वरूपा रंक पयो राव कही पूपा अंडज जेरज से तज कीनी ओत भुज खान बहुर राच दीनी कहूं फूल राजा हवै बैठा कहूं सिमट पयो संकर कैठा
सगरी सृष्ट दिखाए अचंपव, आद जुगाद स्वरूप सुयंभव। अब रक्षा मेरी तुम करो, सिख उबार असिख संगरो। दोष्ट जिते उठवत उत्पाता, सकल मलेश करो रण कहता। जे अस तुज तब सरणी परे, तिनके दोष्ट दुखत हवै मरे। पुरख जवन पग परे ते हारे, तिनके तुम संकट सब टारे। जो कल को एक बार ते आए है, ताके काल निकट नह आए है। रक्षा होए ताहे सब काला, दुष्ट अरिष्ट टरें तत् काला। कृपा दृष्ट तन जाहे नहर हो, ताके ताप तनक मह हर हो। रिद सिद्ध कर्मो सब होई, दुष्ट शाह श्वाय सकै ना कोई। एक बार जिन तुम्हें संभारा, काल फास ते ताहे उबारा। जिन नार नाम तिहारो कहा, दारिद दुष्ट दुख ते रहा। खड़ग के तुम्हें शरण तिहारी, आप हाथ दै लेहो उबारी। सर्ब ठौर मोहो सहाई, दुष्ट दुख ते लेहो बचाई। कृपा करी हम पर जग माता, ग्रंथ करा पूर्ण सुब्राता। केल बेख सकल देह को हरता, दुष्ट दोखियन को शय करता। श्री अस तुज जब पहे दयाला, पूर्ण करा ग्रंथ तत्काला। मन बाशत फल पावै सोई, दुख न तिसै व्यापत कोई। अड़िल सुने गूंग जो जाहे, सुरस न पावई। सुने मूढ़ चित लाए, चतुरता आवई। दुख दर्द पाओ निकट न तिन नर के रहै। हो जो जाति एक बार, चौपाई को काहै चौपाई। संबत सत्रह सहस पणिजै, अर्ध सहस पुन तीन कहिजै। भाद्रव सुदी अष्टमी रविवारा, तीरस तद्रव ग्रंथ सुधारा। सवैया पाई गहे जब ते तुमरे, तब ते को आंख तरे नहीं आन्यो। राम रहीम पुराण कुरान, अनेक कहे मत एक ना मान्यो। सिमरत शास्त्र वेद सब है, बह भेद कहे हम एक न जान्यो। श्री असपान कृपा तुमरी कर, मैं ना कहेओ सब तुहे बखान्यो। दोहरा सगल द्वार कौशा।